0: بنایا جا سکے اور صارفین کے لیے مستحکم قیمتوں کو برقرار رکھا جا سکے۔ صارفین کے امور خوراک اور عوامی نظام تقسیم کی وزارت نے بتایا ہے کہ وہ صورتحال کا باریک بینی سے جائزہ لے رہی ہے۔ حالیہ کچھ ہفتوں میں چینی کی قیمتوں میں اضافہ ہوا ہے۔ پچھلے مہینے کی 20 تاریخ کو اس کی قیمت 48 روپے فی کلو گرام تھی، جو جمعرات کے روز بڑھ کر تقریباً 55 روپے فی کلو گرام ہو گئی ہے۔ وزارت نے کہا ہے کہ چینی کی قیمت میں حالیہ اضافے کی وجہ ایتھنول کی پیداوار کے لیے چینی کی منتقلی کو قرار دینا درست نہیں ہے۔ اور اب اخبارات کے آئینے کے ساتھ مجیب اختر۔
1: شکریہ شبانہ۔ راجدھانی دلی سے شائع ہونے والے آج کے بیشتر اخباروں نے وزیراعظم نریندر مودی کی 20 خلائی اسٹارٹ اپس کے سربراہوں سے ملاقات کی خبر کو اہمیت دی ہے۔ اس موقع پر جناب مودی نے بھارت کو عالمی خلائی ٹیکنالوجی کا اہم مرکز بنانے کے لیے جدت ترازی و باہمی تعاون پر زور دیا۔ جاپان کی وزیر دفاع شنجیرو کوئیزومی نے وزیراعظم نریندر مودی سے ملاقات کی اور بھارت کے ساتھ تعلقات کو مزید مستحکم بنانے کے تئیں جاپان کی حکومت کے مسلسل عزم کی تصدیق کی۔ اس خبر کو روزنامہ پرتاپ نے خصوصی طور پر شائع کیا ہے۔ روزنامہ پرتاپ نے بھارتی وزارت خارجہ کے حوالے سے خبر دی ہے کہ بھارت اور سنگاپور کے درمیان 4th وزارتی گول میز میٹنگ سنگاپور میں ہوئی، جس میں فریقین کے وزراء نے اعلیٰ درجے کی مینوفیکچرنگ، کنیکٹیویٹی، صحت و طب، ہنرمندی کے فروغ اور پائیداری جیسے شعبوں میں جامع اسٹریٹجک شراکت داری کی پیش رفت کا جائزہ لیا۔
0: آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ اصلاحات مجبوری نہیں ہے بلکہ حکومت کے لیے ایک عزم اور یقین ہے۔ انہوں نے زور دیکھتے ہوئے کہا کہ حکومت کی پالیسیاں عوام کے موافق اور ترقی پسندانہ ہیں۔ وزیر داخلہ امت شاہ نے مغربی بنگال سرکار کی اس بات کے لیے تعریف کی ہے کہ نئی سرکار نے اقتدار میں آنے کے 45 دن کے اندر بھارت بنگلہ دیش سرحد پر خاردار تار لگا کر بی ایس ایف اور ایس ایس بی کو 1129 ایکڑ زمین حوالے کی۔ بھارت اور نیپال نے سرحدی انتظامات اور سیکیورٹی میں باہمی تعاون کو مستحکم کرنے کے عزم کا اعادہ کیا ہے۔ اور برکس کے سیاحت کے وزراء نے پائیدار سیاحت کو ہم آہنگ کرنے اور بلا رکاوٹ سفر پر توجہ دیتے ہوئے جے پور اعلامیہ منظور کر لیا ہے۔ اس کے ساتھ ہی خبریں ختم ہوئیں۔
2: ہم آکاشوانی دلی کے اندر پرست چینل سے بول رہی ہیں۔ میڈیم ویو 366.3 میٹر ارتھات 819 کلو ہرٹز پر 8:45 ہوئے ہیں۔ آئیے سنتے ہیں کاریکرم سواستھ پترکا ہماری صحت۔
3: आकाशवाणी दिल्ली से प्रस्तुत है कार्यक्रम स्वास्थ्य पत्रिका हमारी सेहत। स्वास्थ्य पत्रिका हमारी सेहत के सभी श्रोताओं का हार्दिक स्वागत, अभिनंदन। स्वीकार करिए शालिनी मित्तल का नमस्कार। श्रोताओं, बरसात के मौसम में नमी बढ़ने के कारण नाक, कान और गले के इन्फेक्शंस भी आम हो जाते हैं। वायरल इन्फेक्शंस, एलर्जी, गले में खराश, नाक बहना और कान में दर्द की समस्याएं भी बढ़ जाती हैं। इन समस्याओं से बचने के लिए कुछ सावधानियां और कुछ जानकारियां होनी आवश्यक है। सुनिए हमारी भेंटवार्ता, बरसात के मौसम में नाक, कान, गले की समस्याएं। विशेषज्ञ हैं डॉक्टर विक्रम वाधवा, ENT स्पेशलिस्ट, लोक नायक अस्पताल, नई दिल्ली। भेंट करता है रश्मि गुप्ता।
4: सर, आपका बहुत बहुत स्वागत है।
5: नमस्कार
4: सर। ENT एक ऐसा विषय है जिसके बारे में बहुत कुछ लोग जानते हैं, लेकिन आप अपने एंड पर क्या इस बारे में कहना चाहेंगे?
5: देखिए, ENT जो है वो 3 सेंस ऑर्गन्स का बेसिकली स्पेशलिटी है, जिसमें हमारे 5 में से 3 सेंस ऑर्गन्स कवर होते हैं, सुनना, स्मेल करना और टेस्ट करना, और इसके अलावा हम जोड़ लें तो थ्रोट भी, मींस आवाज भी, तो 3+1 वाला हाँ इसमें है। अब सेंस ऑर्गन्स हैं क्या हमारे? सेंस ऑर्गन्स बेसिकली हैं जो हमारा को रिसीव करते हैं स्टिमुलस एनवायरमेंट से। तो भगवान ने ऐसा बनाया है कि जो हमारे सेंस ऑर्गन्स हैं उनको बाहर की तरफ रखा है, बाहर की तरफ रखा है ताकि वो मैसेज ले सकें, परसीव कर सकें
4: जी।
5: और बाहर की तरफ रखा है तो जो बाहर हो रहा है उससे इफेक्ट भी जल्दी होते हैं वो।
4: बिल्कुल।
5: तो बाहर एनवायरनमेंट में अगर कुछ गड़बड़ी होगी, कुछ चेंज आएगा या वेदर चेंज आएगा, तो सर्टनली इनको भी सबसे पहले इफेक्ट करेगा
4: जी, जी।
5: तो हम ज्यादातर देखते हैं कुछ सीजन चेंज हुआ, स्पेशली गर्मियों के बाद तुरंत एक समय मौसम के बाद चेंज हुआ और बारिश आई और हमारे गला खराब, कान में कुछ प्रॉब्लम आना शुरू, ये बड़ी कॉमन परेशानियां आती हैं। बिकॉज हमने उस समय ध्यान नहीं दिया, एक टेम्परेचर शिफ्ट हुआ है, एनवायरमेंट शिफ्ट हुआ है और हमने अपने इन तीन जो इम्पोर्टेंट ऑर्गन्स हैं उनका ध्यान नहीं रखा है।
4: डॉक्टर साहब, किस तरह की समस्याएं सबसे ज्यादा इस